0: अलग अलगै कारण गर्नु छैन. कृष्णले कृष्णीय रूपमा व्याप्ने, जस्तै कि कृष्णाष्टमी वही कृष्ण पूजा दिन कृष्णीय भाषा म चाहिँ मस्त गठेको चिठी रीतमी मस्त कृष्ण त धुइने वही स्टाइल म त छे जुका उसलेला
1: शिवरात्रि
0: हाटमा उहिले हाटमा पिला भीमजा मला भीमजा बिले बिजाई बिजा सान अहिले वे मापी घटे स्वयं बि योले मस्त मिस्ते मस्त क घना मस्त भाषा आइम पच्च त अलको ठे घटे घटे जुका आइम भाषा शिव यो वैब्ले न शिव यो पायला छिसेला शिवपट्टि मुख नप नप शिव विजय बिले मेवे स्टाइल पासे मेवका सुराव सुराव चाहिँ पाया मुसिओका आठौँले मला नपदको लाग यो
1: अहिले
0: नप लाइले गे जी ज्योनो छ उता ढाइ मुखला माइट अहिले हान उहाँले लिप्ट उल्टे नाटे आयो ठोठा आठौँको नै ए मराका
2: कृष्ण भगवान छन् विजयले एकदमै जिता नि पुस्ना नि आराम दियाने सीताला म त म जिता ठुपाएर गर्छु म त छैन जियाने का आरतीमा विजयकीले ओत नि एकदम म क्वानो है अथे आफसे आफै खाना भएका ऊ न नाफा चाहिँ नि अपुवा चाहिँ नि ह्याठान विजयकीलाई जित अप्छाजी ओ अप्छाजी कतिपिन त गई होला कतिपिन त हता सुकुमारे नि ह्याठान भगवान् प्रणाम विजया मते कतिन त यही मको गुलसा यही छु नि गुलसामै या छु नि गुली ज्ञान छु नि होला ए जानी त्यही भगवान् जित ह्याठा छ शान्त रूप अचना बिजाउँ छु आपद विपद दोसा प्रभु न जित स्व बिजाउँ सीता न रछे या मासँग बिजाउँदा भगवान्ले म छिछे खलाइ दुका आफ्सुना खनि मको जितकै खनेका ठे खलान चौसा मासुना पाउँ खलान चौँदै तर जित भगवान् झने खन छु नि अहिले अब खलना चुनेले तर्पिन त एज ल्याओ उही ज्याउलो पागल नि राई ल एज जित अथे पिने गर्न न अथे भगवान् जेबो पुकार स्वीकार्य बिजाउँ जहाँ शान्ति नारु क्षमै नारु भनेर